0: जिसमें माहिरीन सहाफत की जबान और जंग आज़ादी के दौरान उर्दू सहाफत का किरदार क्या था, उसका मैयार क्या था, उस पर गुफ्तगू करेंगे। इस महफिल की मेज़बानी कर रहे हैं जनाब सुहैल अंजुम, तो लीजिए समात कीजिए।
1: सामईन आदाब, आज हम एक अहम मौजू पर तबादले ख्याल के लिए इकट्ठा हुए हैं। मौजू है जंग आज़ादी और उर्दू सहाफत। इस मुबाहसे में मैं सुहेल अंजुम आपका खैर मकदम करता हूँ। मेरे साथ एक अहम पैनल है जो सीनियर सहाफ़ियों पर मुश्तमिल है, जिसमें रोज़नामा जदीद ख़बर के एडिटर, मुतअद्दिद कुतुब के मुसन्निफ़, खाका निगार और मुहक्किक जनाब मासूम मुरादाबादी, रोज़नामा इनकलाब के रेजिडेंट एडिटर जनाब यामिन अंसारी और मिल्लत टाइम्स यूट्यूब चैनल के एडिटर जनाब शम्स तबरेज़ कासमी मौजूद हैं। जैसा कि आप जानते हैं, ये मौजू जंग आज़ादी में उर्दू सहाफ़त के किरदार से मुतल्लिक है। उर्दू सहाफ़त और जंग आज़ादी, ये दोनों एक दूसरे के लाजिम व मलजूम हैं। दोनों में आपस में चोली दामन का रिश्ता है। सहाफ़त की गुफ्तगु उस वक्त तक मुकम्मल नहीं हो सकती जब तक कि हम जंग आज़ादी में उसके किरदार पर गुफ्तगु ना करें। इसी तरह जंग आज़ादी की तारीख उस वक्त तक अधूरी रहेगी जब तक हम उर्दू सहाफ़त, उर्दू अखबारात और उसके दूसरे कारकुनों की कुर्बानियों का जिक्र न करें। उर्दू का पहला अखबार 1822 में कलकत्ता से निकला था। उस वक्त अगरचे जंग आज़ादी का आगाज नहीं हुआ था, लेकिन इसके बावजूद उसके मालिक हरिहर दत्त ने जो पॉलिसी अख्तियार की थी, वो किसी भी जुल्म के खिलाफ सदाए एहतजाज बुलंद करने की थी। 1857 में जब पहली जंग आज़ादी का आगाज हुआ, तो उसमें उर्दू अखबारात भी कूद पड़े और उस वक्त से लेकर 1947 तक जो जंग चलती रही, उसमें उन्होंने, उर्दू अखबारात ने और उसके मुदीरों ने कलीदी किरदार अदा किया। मैं सबसे पहले मासूम मुरादाबादी साहब से ये चाहूँगा कि वो इस मौजू पर तफसील के साथ रोशनी डालें।
2: शुक्रिया सुहैल अंजुम साहब, आपने दुरुस्त कहा कि 1822 में जब मुल्क में उर्दू सहाफ़त का आगाज़ हुआ और पहला अखबार कलकत्ता से जामे जहान हुआ निकला, तो मुल्क पर अंग्रेज़ों का राज था और ज़ुल्म व सितम की एक तारीख लिखी जा रही थी और वसाइल भी बहुत महदूद थे। उस ज़माने में अंग्रेज़ी के अखबारात थे और या फारसी के अखबारात थे। तो पहला अखबार जो जामे जहानुमा के नाम से निकाला हरिहर दत्त ने, वो एक सफ़े पर मुश्तमिल था और वो चाहते थे, अंग्रेज़ उसकी अखबार की सरपरस्ती करते थे, उसकी तकरीबन 80 कापियाँ शाये होती थी और उनमें से बेशतर उसके ख़रीदार जो थे वो अंग्रेज़ थे। अंग्रेज़ ये चाहते थे कि उर्दू चूँकि एक आम फहम ज़बान है और आसान है और फ़ारसी उन्हें ज़रा मुश्किल लगती थी, तो वो चाहते थे कि उर्दू को प्रमोट होना चाहिए। लेकिन उस अखबार को ज़्यादा रेस्पॉन्स नहीं मिला तो उसे वापस फ़ारसी की तरफ जाना पड़ा। अब उर्दू सहाफ़त और जंग आज़ादी का जहाँ तक ताल्लुक़ है, तो इसकी दास्तान पहली जंग आज़ादी 1857 से शुरू होती है। आपको मालूम है कि इस मुल्क की आज़ादी के लिए सबसे पहले जिस सहाफ़ी ने अपनी जान की कुर्बानी दी, वो उर्दू दिल्ली उर्दू अखबार के एडिटर मौलवी मोहम्मद बाकर थे, जिन्हें 16 सितंबर 1857 को तोप के दहाने पर रख के उड़ा दिया गया था। उसी दौर में बहादुर शाह जफर के पड़पोते थे मिर्ज़ा बेदार बख्त और उनका अखबार था पयाम आज़ादी। उनको भी गिरफ्तार करके और उनके जिस्म पे सुअर की चर्बी मल करके उन्हें फांसी दे दी गई और जहाँ जहाँ भी पयाम आज़ादी के शुमारे दस्तियाब हुए, उन लोगों को गिरफ़्तार कर लिया गया और बड़ा जुल्म व सितम हुआ। ये तो एक पहलू जो है आगाज़ का है। और उसके साथ मैं आपको ये बताना चाहता हूँ, 1947 तक, मुल्क की आज़ादी तक, जो जंग आज़ादी का पूरा मतलब, शुरू में तो जब 1857 की जंग नाकाम हो गई तो उससे अखबारों को भी बहुत नुकसान पहुँचा, और اردو صحافت بھی بہت پستہ ہوئی لیکن 1907 میں ایک اخبار نکلا الہ آباد سے جس کا نام تھا سورج اس اخبار کے 9 ایڈیٹرز کو کالا پانی کی سزا ہوئی 10-10 سال کی اس اخبار کے جو ایڈیٹر تھے بابو شانتی لال بھٹناگر انہوں نے یہ چاہا کہ بہتر سے بہتر لوگ ان کے اخبار سے وابستہ ہوں اور اس کے مدیر بنے تو وہ کوشش کرتے تھے کہ اچھے سے اچھا ہو باصلاحیت ایڈیٹر وہاں پر آئے لیکن جیسے ہی کوئی ایڈیٹر نیا آتا تھا اور وہ اداریہ لکھتا تھا تو اس کو کالے پانی بھیج جایا جاتا تھا اور آپ کو یہ ایک دلچسپ بات بتاتا ہوں کہ اس اخبار میں ایک اشتہار شائع ہوتا تھا مستقل طور پہ جس کی عبارت یہ تھی کہ ضرورت ہے ایک ایڈیٹر کی جس کی تنخواہ جو کی ایک روٹی اور پانی کا ایک پیالہ ہوگی جو اسے جیل میں ادا کی جائے گی
3: جی
2: اس شرط پر تقریباً 9 ایڈیٹر اپائنٹ ہوئے ایک ایڈیٹر آتا تھا اور وہ اداریہ لکھتا تھا اور اسے کالا پانی کی سزا دی جاتی تھی مجموعی طور پر تقریباً 9 ایڈیٹروں کو 90 سال کی سزا دی گئی ایک اخبار کے
3: جی
2: تو یہ تو میں آپ کو ابتدائی دور کی بات بتا رہا ہوں اور آگے اور گفتگو کروں گا اور آپ دوسرے لوگوں سے
1: جی جی جی جی ہم یامین انصاری صاحب سے یہ جاننا چاہیں گے کہ اردو کے جو اخبارات نکلے ان میں ظاہر ہندو ملکیت کے بھی تھے اور مسلم ملکیت کے بھی تھے دونوں مذہبوں کے ایڈیٹروں نے اور اخباروں نے اس جنگ میں بڑھ چڑھ کر حصہ لیا
3: جی
1: جب ان اخباروں نے برطانوی حکومت اور اس کی ظلم و استبداد کے خلاف لکھنا شروع کیا تو حکومت نے ان پہ مزید ظلم و ستم ڈھانے شروع کر دیے
3: جی
1: تو جو ان اخبارات میں جو کچھ چھپتا تھا اس کا حالانکہ ان کی تعداد اشاعت تو کم تھی لیکن میں سمجھتا ہوں عوام پر خاصا اثر پڑتا تھا تو عوام پہ ان اخبارات میں جو کچھ چھپتا تھا چاہے وہ نثر میں ہو یا نظم میں ہو وہ عوام کے جوش و جذبات کو مزید فزوں تر کرنے میں کیا کردار ادا کرتے تھے
3: دیکھیے جیسا کہ ابھی گفتگو میں شروع میں آپ نے ہی کہا کہ اردو صحافت اور جنگ آزادی کی جب بات ہوتی ہے تو لازم و ملزوم ہے ایک دوسرے کے لیے یقیناً اردو صحافت کا جو کردار جنگ آزادی میں رہا اور اس وقت جس چیز کی اور بھی سب سے زیادہ ضرورت تھی اس میں ایک اہم کردار یہ تھا کہ انگریزوں نے اپنے تسلط کو برقرار رکھنے کے لیے اور اپنی حکومت کو بچانے کے لیے جو ایک اور غلط کوشش کی تھی وہ یہ تھی کہ ملک میں فرقہ واریت کو ہوا دی جائے ہندو مسلم اتحاد کو توڑا جائے جو یہاں پر گنگا جمنی تہذیب ایک طویل عرصے سے رہی ہے اس کو توڑا جائے تو اس کے توڑنے کے لیے انہوں نے بہت زیادہ کوششیں کیں اسی دوران اردو اخبارات نے اس میں بھی بہت اہم کردار ادا کیا اور جو اپنے اداریوں میں اور اپنے مضامین میں اردو اخبارات نے جو چیزیں لکھیں یا جو پیغام دیا ملک کے عوام کو جد و جہد کے لیے آزادی کی جد و جہد کے لیے تو اس نے ایک ایسی فضا قائم کی ملک کے اندر کہ وہ جو آزادی کا حصول تھا ہمارے لیے وہ وہاں تک ہم پہنچے اور اس میں ان کے جو مضامین ادارے اور نظمیں وغیرہ انہوں نے بہت بڑا کردار ادا کیا کیونکہ جو چیزیں اخبارات لکھتے تھے جیسا کہ آپ نے کہا ان کی اشاعت بھلے ہی کم تھی لیکن ظاہر سی بات ہے ان کا اثر اتنا زیادہ تھا کہ جیسا معصوم صاحب نے بھی ذکر کیا کہ ایک ادارے کے لیے یا ایک مضمون کے لیے یا ایک اشتہار کے لیے بھی جو ایڈیٹرز تھے یا جو کالم نگار مضمون نگار تھے ان کو کس طرح کی سزائیں دی جاتی تھیں تو ظاہر سی بات ہے جب اس کا پیغام عوام تک پہنچ رہا تھا اسی لیے ان کو یہ ناگوار گزرتا تھا کہ اردو صحافی کیوں اس طرح کا کام کر رہے ہیں وہ ہماری جو کوششیں ہیں ان کو ناکام بنانے میں اہم کردار ادا کر رہے ہیں تو انہوں نے ان پہ بہت زیادہ ظلم و ستم کیے اردو صحافیوں میں اسی لیے ہم دیکھتے ہیں کہ اردو کے جو اخبارات تھے انہوں نے اپنا بہت اہم کردار اس میں ادا کیا کہ ملک کے عوام کو اکٹھا رکھا جائے اور جد و جہد جو آزادی ہے اس میں ان کو ایک ساتھ پیش کیا جائے
1: شمس تبریز صاحب آپ یہ بتائیں کہ اردو اخبارات 1857 کی پہلی جنگ آزادی سے قبل برطانوی حکومت کے ہم نما تھے کسی حد تک لیکن جب 1857 میں پہلی جنگ آزادی کا آغاز ہوا تو اخبارات بھی اس میں کود پڑے और फिर उसके बाद उन्होंने पूरी शिद्दत के साथ